0: It's 9 a.m. This time check is brought to you by
1: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by Super White Rice Collagen Beauty Cream, a product by Aksa Cosmetics Pakistan.
4: خیبر پختونخوا میں گورنر راج یا ایمرجنسی، وفاقی حکومت کی مشاورت آخری مرحلے میں داخل. وفاقی وزیر طارق فضل چودھری کے پی میں ایمرجنسی لگان تے سنجیدہ ہوڑ تھیان کی تصدیق کرے چی. طارق فضل چودھری چھو ہے تو کے پی میں وٹندڑ دہشتگردی صوبائی حکومت کے کم نہ کرن سبب آئین کے آرٹیکل 232 تے غور کرے رہی ہے. پیپلز پارٹی بھی ضرور ساتھ ہی دی. وفاقی وزیر اعظم نذیر تارڑ چھو ہے تو کے پی میں گورنر راج جو فیصلو صدر وزیر اعظم کے کرنا ہے.
5: ہوگی نا وہ ہوگا گورنر رول، یہی روٹ ہے اور کیا روٹ ہے. انلس کے کل اناؤنس ہو جائے گا تھرسڈے کو ان شاء اللہ تعالیٰ. اسلام آبادی کے لیے تو مارچ سہیل افریدی صاحب کو، خان صاحب کا سپورٹ اس کا حاصل ہے، پوری پارٹی کا یونانیمس سپورٹ اس کو حاصل ہے. خان کا مینڈیٹ چلتا ہے، خان کی ڈائریکشن چلتے ہیں، کسی اور کی کہنے سے کچھ نہیں.
6: لانگ مارچ اسلام آباد لائی گیا ہے سہیل آفریدی کے بانی ایں پارٹی جی حمایت حاصل ہے. خیبر پختونخوا میں نت ایمرجنسی لگندی ایں نئی وری گورنر راج لگندو. اسلام آباد میں میڈیا سے گالائندے پی ٹی آئی چیئرمین بیرسٹر گوہر جو چون ہو تو ڈائریکشن رگو بانی جی ہلندی، لانگ مارچ جو روٹ تا اسلام آباد جو ہی ہے.
4: کے پی میں صوبائی حکومت کی ناکامی تے گورنر راج لگی سکے تو فاق کے پی میں گورنر راج بابت مشاورت کئی تو آئین وچ مشورہ دنو ویندو. کے پی میں گورنر راج آئین کا متھاؤں نہ ہوں. پیپلز پارٹی کے مرکزی اگوان نیر حسین بخاری چھو ہے تو کے پی میں امن امان کی صورتحال انتہائی خراب ہے. پی ٹی آئی کے بھی ریلیف مزاحمت سے نہ پر عدلیہ میں ملن. پی ٹی آئی جو رویہ سٹھو نہ رہو، احتجاج کے نعرے تے شہر تے حملوں کرن قبول جگہ نہ ہے.
6: ایران کی صورتحال گھنی خراب ہے، ہتھیار فٹا کندا یا نہ یا خبر نہ ہے. جس تائیں ماں آیا اتر کوریا جو سربراہ کم جونگ ٹھیک رہندو. واشنگٹن میں میڈیا سے گالائندے امریکی صدر ڈونلڈ ٹرمپ جو چون ہو تو سموری دنیا میں ماں واحد شخص آیا جو کم جونگ کے پسند کندو آیا ہوں، مجھے بہترین دوست ہے. آرٹیفیشل انٹیلیجنس میں امریکہ کی برتری برقرار ہے، جے کا برقراری رہندی نگرانی لائے کمیٹی بھی جوڑے رہا ہوں.
4: ایرانی پرڈی وزیر عباس رقچی تجویزن تے امریکی جواب ملن کی تصدیق کرے چلی. ایرانی پرڈی وزارت کے ترجمان فاطمہ ماجرانی چھو ہے تا عباس رقچی امریکی جواب کابینہ کیا آگاہ کیا ہے. امریکی تجویز خطے میں جاری جنگ کے خاتمے کے حوالے سے ہے.
6: سعودی عرب جو دشمن پاکستان جو دشمن ہے، حسین خلاف سعودی عرب کے پاکستان سب وسیلہ فراہم کندو. دفاع والے وزیر خواجہ آصف چھو ہے تو پاکستان جو دفاعی صلاحیتوں معاہدے تحت سعودی عرب لائے موجود ہیں. سعودی کے مدد فراہم کرنے والے عزم میں کا بھی گھٹتائی نہ ہے، مدد لائے تیار آئیں.
4: عالمی معاہدن کے ایک طرف ختم یا معطل نہ تو کرے سکجے، طے تھل معاہدن تے عمل کرن بھی لازم ہوں. ہے سنتاس معاہدے بابت عالمی ثالثی عدالت بھی پاکستان کے حق میں فیصلو دے چکی ہے. سد سبا والے فاقی وزیر تعالیٰ تڑ چاہے سنتاس معاہدے کے ختم توڑی معطل نہ تو کرے سکجے. پاکستان سنتاس معاہدے کے تحفظ لائے گربل قدم کرنے لائے تیار ہے. پاکستان پنجے پانی کے حصے سے کو بٹھا نہ کندو. سنتاس معاہدوں پاکستان کی بقا جو مسئلہ ہے.
6: सूबन वारी गालन ते ध्यान न देन गुर्जे न ही परेशान थन गुर्जे मोहसिन नकवी जी सदर सा का भी मुलाकात ना थी मुलाकात वारी गालियों बेबुनियाद आहन गलत खबर सब बदनामी थे थी गलत खबरों के किन रोक जे सहाफी मशवरा देन कराची प्रेस क्लब में सहाफिन सा गालंदे शर्जी लुना मेमन चो त नमन सूबन बाबत पीपल्स पार्टी जी पॉलिसी वाजे आ सिंध असेंबली बे फैसलो अग दे चुकी हुई हाने गोड़ थे तो वरी बे फैसलो बुधाए छियो है पाकिस्तान दहशतगर्दी जो शिकार रहो लॉन्ग मार्च कें मकसद लाए कया वा पर पीटीआई जो मुतालबो रुगो संदन बानी के आजाद कराना है
4: सिक्योरिटी फोर्सिस जो केपी ए बलूचिस्तान में दहशतगर्द खिलाफ ऑपरेशन चार दहशतगर्द मारजी वा हथियार हथ केपी के इलाके मीर अली में फोर्सिस के ऑपरेशन दौरान छह दहशतगर्द मारजी वा टांक में पटवार खाने के टारगेट करने की भी कोशिश नाकाम पेंजो ही बम फाटन सबब एक दहशतगर्द जनम भेड़ो थी वो बलूचिस्तान के सोहराब जिले में भी फोर्सिस की हिंदुस्तानी फितने खिलाफ कामयाब कार्रवाई एक दहशतगर्द मारजी वो घरू वजीर मोहसिन नकवी पारा केपी ए बलूचिस्तान में दहशत खिलाफ कामयाब कार्रवाई के फोर्सिस के भेटा पेश मोहसिन नकवी दहशतगर्द के खात्मे तीन ऑपरेशन जारी रहंदा
7: मेरे भाई का सैयद काशी उमर सकिन अफसर थे उनको कल का जाकू ने मार दिया और उनकी लाश भी यहाँ मददगार वाशिप पे पड़ी हुई है मैं सबसे गुजारिश करती हूँ कि जल्द से जल्द मेरे भाई हम तक पहुँचा दे ताकि हम उनको उनके आखिरी मुकाम तक पहुँचा दे
8: बस ये हुकूमत से हाथ जोड़ के पुकार दिया कि किसी तरह से मार बेटे को आप वापिस आ गए वो वापिस बैग वापिस नहीं करके हम अपने हाथों से उसकी तस्कीन करवा सके
9: हमारे बेटे को जिंदा तो ला नहीं सकी जो हमें रखना था बल्कि हम तो उसे रखना पड़ेगा ताकि वो लाश तो हमारे हवाले करें ताकि हम आखिरी दफा देख सके
6: सोमालिया में बहरी धाड़ेलन खिलाफ ऑपरेशन दौरान शहीद थियल टिन पाकिस्तानी के वारसन हुकूमत का लाश वापस आने जो मुतालबो कर छो पर ही खाते मूजिब सोमाली फोर्सिस के ऑपरेशन दौरान सामुंडी धाड़ेलन के कब्जे हेठ आयल बहरी जहाज के छाया वो ऑपरेशन दौरान जहाज के अमले जहा पंज जणा अजल जो शिकार थी वह जिनमें टे पाकिस्तानी शहरी शामिल आन रफीउल्ला काशिफ उमर ए महमूद अंसारी शहीद थी वह जख्मन के तिबी सहूलतू डी पी वन
4: वे वजीर वाद अली शाह की पीपल्स पार्टी चेयरमैन बिलावल भुट्टो जरदारी से मुलाकात सूबे हथियार ए तरक्याती कमन बाबत ब्रीफिंग डी